0: और कहते हैं कि खुदा बेटा रखता है, वो पाक है, उसके न बेटा है न बेटी, बल्कि जिनको ये लोग उसके बेटे बेटियां समझते हैं वो उसके इज्जत वाले बंदे हैं।
1: ला यस्बिकूनहु बिल कौल वहुम बिअम्रिही यअमलून,
0: उसके आगे बढ़कर बोल नहीं सकते और उसके हुक्म पर अमल करते हैं।
1: يَعْلَمُ مَا بَيْنَ أَيْدِيهِمْ وَمَا خَلْفَهُمْ وَلَا يَشْفَعُونَ إِلَّا لِمَنِ اغْتَضَى وَهُمْ مِنْ خَشْيَتِهِ مُشْفِقُونَ,
0: جو کچھ ان کے آگے ہو چکا ہے اور جو پیچھے ہوگا وہ سب سے واقف ہے, اور وہ اس کے پاس کسی کی سفارش نہیں کر سکتے مگر اس شخص کی جس سے خدا خوش ہو, اور وہ اس کی ہیبت سے ڈرتے رہتے ہیں۔
1: وَمَنْ

0: और देवों की जमात को भी उनके ताबे कर दिया था कि उनमें से बाज उनके लिए गोते मारते थे और उसके सिवा और काम भी करते थे और हम उनके निगहबान थे।
1: وَأَيُّوبَ إِذْ نَادَى رَبَّهُ أَنِّي مَسَّنِيَ الضُّرُّ وَأَنْتَ أَرْحَمُ الرَّاحِمِينَ
0: اور ایوب کو یاد کرو جب انہوں نے اپنے پروردگار سے دعا کی کہ مجھے ایذا ہو رہی ہے اور تو سب سے بڑھ کر رحم کرنے والا ہے
1: فَاسْتَجَبْنَا

0: صدای لاهور است. این صدای UCP است. لطفاً گوش بدهید. FM 92.6 جهان UCP.
1: السلام علیکم، آپ سن رہے ہیں FM 92.6 UCP کی دنیا. میں ہوں سعدیہ ضیاء اور میرا تعلق ڈپارٹمنٹ آف بایو ٹیکنالوجی فیکلٹی آف سائنس اینڈ ٹیکنالوجی سے ہے. ہمارے آج کے بہت ہی خوبصورت گیسٹ جو ہمارے ساتھ موجود ہیں اور جس موضوع پہ آج ہم بات کرنے جا رہے ہیں وہ کسی سے ڈھکا چھپا نہیں ہے. یونیورسٹی آف سینٹرل پنجاب ایک گھر ہے جہاں ہم بچوں کو صرف تعلیم ہی نہیں دیتے بلکہ ان کی تربیت کا مکمل اہتمام کرتے ہیں. اسی لیے آج ہماری ایڈمیشن کیمپین کے اندر بایو ٹیکنالوجی ڈپارٹمنٹ کی ایک بہت ہی خوبصورت اور بہت ہی تعلیم یافتہ علمنائے مس آمنہ عابد ہمارے ساتھ موجود ہیں اور میں چاہوں گی کہ آمنہ عابد اپنا تعارف خود ہمیں دیں. ویلکم آمنہ.
2: Thank you so much, ma'am. Firstly, I would like to thanks to the head of department for giving me this opportunity to be here. This is me, Amna Abed, lecturer in the Department of Biological Sciences, Superior University, Lahore. میرا سفر 2017 میں اسٹارٹ ہوا جب میں نے UCP میں بایو ٹیک میں ایڈمیشن لیا. اینڈ ایوری ون واز لائک کہ ایڈمیشن لے تو لیا ہے، اس کا کوئی اسکوپ نہیں ہے، بایو ٹیکنالوجی کا کوئی فیوچر نہیں ہے. بٹ آئی جسٹ میڈ ون پرومس ٹو مائی سیلف کہ جو بھی ہے مجھے اسی میں ہی پرسیو کرنا ہے اپنا کریئر، اینڈ آئی ریمین کنسسٹنٹ ان بایو ٹیک. سو صرف میں نے بایو ٹیک میں بیچلرز نہیں کیا بلکہ میں نے ماسٹرز بھی کمپلیٹ کیا فرام یونیورسٹی آف سینٹرل پنجاب ود دا ڈسٹنکشن آف گولڈ میڈل.
1: آمنہ، 2017 میں اگر ہم بہت بیک پہ جائیں تو اس وقت آپ کا بیچ ہمارا شاید سیکنڈ بیچ تھا، کیونکہ 2016 میں بایو ٹیکنالوجی کے ڈپارٹمنٹ کو ایک ابھرتا ہوا ایک جون سا ایک نام تھا اور یونیورسٹی آف سینٹرل پنجاب کی مینجمنٹ نے بہت انویسٹمنٹ کی تھی اس کے اوپر کہ ہم عام جو یونیورسٹیز ہیں جیسے وہ بایو ٹیکنالوجی کروا رہے ہیں ہم اس کو اس طرح سے لے کر نہیں چلیں گے. اور ہمارے ہاں جو ریکروٹمنٹ ہوئی ٹیچرس کی وہ بھی بہت زیادہ دھیان میں رکھی گئی کہ ٹیچرس کا جو اکیڈیمک اینڈ ریسرچ بیک گراؤنڈ ہے اور خاص طور پہ انڈسٹری کے ساتھ جو ان کے لنک ہیں وہ بہت زیادہ امپورٹنٹ سمجھے جاتے تھے. آپ کا وہ بیچ جون سا ہے ہمارا سیکنڈ پرومسنگ بیچ تھا، کیونکہ جیسے 2016 میں ہم نے اسٹارٹ کیا تو 2017 میں ہمارا جو سیکنڈ بیچ آیا اور وہ ہمارے ماشاء اللہ دیٹ واز اے فل کلاس. اور آئی واز لائک ٹیچنگ ٹو دا 92 پلس اسٹوڈنٹس. میرا نینو بایو ٹیکنالوجی کا کورس ہوتا تھا، بایو سیفٹی بایو سیکورٹی ہم پڑھاتے رہے ہیں، سیل بایولوجی ہوتا تھا. سو وی ہیو اے ہیوج کلاسز، 40-50 بچے. لیکن اتنے بچوں میں اس وقت جب آپ لوگ نئے نئے کالجز سے یونیورسٹی کے اندر سٹیپ آپ نے لیا تھا اور آپ آئے اور اتنی ڈائیورس انوائرمنٹ دیکھی، تو آپ کو اس وقت کیا لگا؟ ڈیسیجن ٹھیک تھا یا آپ کو لگا کہ نہیں شاید کوئی غلطی ہو گئی؟
2: اگر اس وقت کے حساب سے دیکھیں، جیسے لوگ کہتے تھے کہ اسکوپ نہیں ہے یو سی پی سے، تو جو اسٹوڈنٹس گریجویٹ ہوتے ہیں ان کو کوئی جابس نہیں ملتی، سو کبھی کبھار ان کی باتوں میں بھی انسان آ جاتا ہے. بٹ ٹوڈے آئی کین سے دس از ون آف مائی بیسٹ ڈیسیژن ایور کہ میں آج جو بھی ہوں، میں اپنے انسٹیٹیوٹ کی وجہ سے ہوں اور ڈپارٹمنٹ آف بایو ٹیکنالوجی کی وجہ سے ہوں. کیونکہ ایٹ دیٹ ٹائم میں صرف ڈگری کے لیے انسٹیٹیوٹ کو ہنٹ نہیں کر رہی تھی، میں ہنٹ کر رہی تھی جہاں سے میں لرننگ ایکسپیرینس لوں، میں اسکلس سیکھوں، اور جو کہ واقعی میں نے یہاں سے گین بھی کی.
1: آمنہ، ہم ایک ورڈ سنتے ہیں آج کل بہت زیادہ ان ہے اور بچے تو بہت اس پہ بات کرتے ہیں، ہماری جین زی جون سی ہے، دے آر اپ ٹو اٹ. اسکوپ نہیں ہے. کس چیز کا اسکوپ نہیں ہے؟ ہم اسکوپ کس کو کہتے ہیں؟ جاب کو یا ریسرچ اویلیبلٹی کو یا انڈسٹری کے اندر آپ کی آؤٹ ریچ کو؟ سو واٹ از اسکوپ فار یو؟
2: اسکوپ ہر اسٹوڈنٹ نے خود بنانا ہوتا ہے ہر چیز کا. اگر آپ یہ کہیں کہ بایو ٹیک کا اسکوپ نہیں ہے تو بایو ٹیک کا اسکوپ نہیں ہوگا انٹل اور انلیس آپ اس کو خود ایکسل نہیں کرتے. آپ اس میں رہ کے کیا چیزیں سیکھ رہے ہیں اور آپ اس کو کس ڈائریکشن کی طرف لے کے جا رہے ہیں، دیٹس ایکچولی لیڈس ٹو اسکوپ اینڈ سکسیس. اگر آپ 4 سال یونیورسٹی میں رہ کے جسٹ انجوائمنٹ کریں گے تو ڈیفینیٹلی یو ول ناٹ گین اٹ. آپ کو اس میں اسکل سیکھنی ہے، ریسرچ پہ ورک کرنا ہے، آپ کے سینئرز لیبس میں کام کر رہے ہیں، آپ اس کے ساتھ کولیبوریٹ کر سکتے ہیں، آپ ان کے ساتھ بیٹھ جائیں. اگر صرف دیکھنے سے بھی انسان بہت کچھ سیکھ لیتا ہے، यू कैन टेक हेल्प फ्रॉम द फैकल्टी मेंबर्स एज वेल, क्योंकि बायोटेक्नोलॉजी के जितने भी फैकल्टी मेंबर्स, सबके साथ मेरी बहुत अच्छी बॉन्डिंग है. दे आर स्टिल इन टच विद मी और मैं अभी भी उनके साथ रिसर्च कोलेबोरेशंस कर रही हूँ. सो टीचर स्टिल फैसिलिटेटिंग टू डोज जो कि यहाँ से ग्रेजुएट हो चुके.
1: और मेरा ख्याल है यूसीपी का और खास तौर पे बायोटेक्नोलॉजी डिपार्टमेंट का एक खासा है कि हम सिर्फ आपको डिग्री देके भेज नहीं देते, हम मुकम्मल आपके साथ तब तक रहते हैं जब तक आप अपनी कामयाबी की सीढ़ियां चढ़ते नहीं रहते. बायोटेक्नोलॉजी डिपार्टमेंट में और खास तौर पे जो फील्ड है बायोटेक्नोलॉजी की, इसका नाम भी हम थोड़ा जो इंटरनेशनल लेवल के ऊपर, बिकॉज हार्वर्ड यूनिवर्सिटी एंड यू नो द बॉस्टन यूनिवर्सिटीज, दे आर ऑल्सो ऑफरिंग एंटरप्रेन्योरशिप विद बायोटेक्नोलॉजी. सो वहां MBA लेवल के ऊपर बायोटेक्नोलॉजी को AI और मैनेजमेंट साइंस के साथ जो है वो जोड़ दिया गया. लेकिन हमारे यहाँ अभी तक यही डिबेट होती है कि शायद बायोटेक्नोलॉजी का वो स्कोप नहीं है और शायद यहाँ के टीचर उतने स्किल्ड नहीं हैं. तो अब तो आप खुद भी एक उस्ताद हैं और जब आप बेंचेस पे बैठे होते हैं और अब आप रोस्ट्रम पे खड़े होके बहुत से स्टूडेंट्स को बता रही होती हैं, पढ़ा रही होती हैं, अब आपका पर्सपेक्टिव थोड़ा चेंज हुआ है बायोटेक्नोलॉजी के लिए या अभी भी आपको लगता है कि स्टिल देयर इज नो स्कोप?
2: मेरा पर्सपेक्टिव टोटली चेंज है कि बायोटेक्नोलॉजी ही एक इमर्जिंग फील्ड है और आने वाला कल भी बायोटेक्नोलॉजी का ही है. जैसे आपने बात की एंटरप्रेन्योरशिप की, बहुत सारे प्रोजेक्ट्स जो हैं इन करंट सिनेरियो बायोटेक्नोलॉजी डिपार्टमेंट में जो UCP में हो रहे हैं वो भी एंटरप्रेन्योरशिप की तरफ ही लेके जा रहे हैं, लाइक प्रोडक्ट बेस्ड, कि हम ऐसा काम कर रहे हैं जो कि एक नॉवल है और उसकी अप्लाइड जो चीज है इंडस्ट्री लेवल तक जाए.
1: और वो सिर्फ थीसिस में ही ना रह जाए, मतलब आपका राइटअप है, आपने छाप लिया और पब्लिकेशन कर दी, इट्स नॉट जस्ट एनफ, यू मस्ट गो फॉर द प्रोडक्ट डेवलपमेंट. और मेरा ख्याल है UCP ने आपको ये एज दिया भी था.
2: Yes.
1: और आपने प्रोडक्ट डेवलपमेंट पे कोई काम भी किया, आपका जो अपना रिसर्च वर्क है वो किसके ऊपर था और आप कहाँ तक, किस हद तक सक्सेसफुल हुए उसके अंदर?
2: मेरा जो बैचलर्स का काम था वो फंगल पैथोजेंस पे था.
1: और बड़ा इम्पोर्टेंट टॉपिक है ये.
2: Yes. और जो मेरा मास्टर्स का काम है वो नैनो पार्टिकल सिंथेसिस पे था. और उसकी सिर्फ नैनो पार्टिकल सिंथेसाइज नहीं करके रखती है बल्कि उसको अप्लाई किया इन केस ऑफ, क्योंकि मेरा काम हेल्थ पे था तो हमने इन वीवो जो स्टडीज हैं उसको अप्लाई भी किया. और ये नहीं है कि आधा काम मैंने UCP में किया और आधा मैंने कहीं और किसी और इंस्टीट्यूट में जाके किया जो कि करंट लैब सिचुएशंस हैं इन प्राइवेट सेक्टर स्पेशली. तो मेरा जितना भी काम था फ्रॉम A to Z वो UCP में रह के ही किया. इसका मतलब है कि दे आर प्रोवाइडिंग सो मेनी फैसिलिटीज और यहाँ पे इस लेवल का काम हो रहा है. एंड आई स्टिल रिमेम्बर कि जो मेरे एक्सटर्नल थे उन्होंने ये बात बोली कि आपका काम तो PhD लेवल का है. तो अगर मास्टर लेवल पे हमारे सुपरवाइजर्स या हमारे टीचर्स फैकल्टी फैसिलिटेट कर रही है स्टूडेंट को कि वो इस लेवल तक आए, तो डेफिनेटली ये एक अच्छी अपॉर्चुनिटी है.
1: आपने बड़ी अच्छी एक बड़ी इंपॉर्टेंट बात को हाईलाइट किया कि किसी भी यूनिवर्सिटी के अंदर जो रिसर्च कल्चर है वो उसकी लैब्स के ऊपर बहुत ज्यादा बेस कर रहा होता है. और हम जब यहाँ देखते हैं कि जब 2018 के अंदर अभी आप लोगों का बैच अभी चल ही रहा था, तो हमने एक बहुत बड़ा प्रोजेक्ट गेन किया था एक इंटरनेशनल फंडिंग इदारे से और उसके ऊपर हमारी जो बायोटेक्नोलॉजी की लैब है उसको BSL लेवल 3 का दर्जा हमने दिया. हमने तमाम तरह उसके प्रोटोकॉल बायो सेफ्टी और सिक्योरिटी के जो उनसे मैयर किए, क्योंकि नैनो पार्टिकल्स की डेवलपमेंट हो, पैथोजेंस पे काम हो, बैक्टीरिया पे काम हो और बैक्टीरिया की वो स्ट्रेन जो कि वायरलेंट है इन पे काम हो. तो उस वक्त हमने बायो सेफ्टी और सिक्योरिटी के बड़ा ज़रा मद्देनजर रखा और आई रिमेंबर कि वो मेरा ये प्रोजेक्ट है और अभी तक हम उसको लेकर चल रहे हैं, जिसपे हमारी लैब को बहुत ज्यादा इक्विपमेंट मिला भी और अभी भी हम अपने टीचर्स की ट्रेनिंग एंड उस पर हम लोग काम करते हैं. हम इस चीज को जरूर हाईलाइट करना चाहेंगे कि उस्ताद की ट्रेनिंग कितनी जरूरी होती है. लेकिन अब हम अपने सुनने वालों से एक छोटी सी ब्रेक पे चलते हैं और जैसे ही हम ब्रेक से वापस आते हैं तो हम टीचर्स की कैपेसिटी बिल्डिंग और ट्रेनिंग को दोबारा हाईलाइट करते हैं. बहुत शुक्रिया.

0: अस्सलाम वालेकुम, आप सुन रहे हैं FM 92.6 UCP की दुनिया। मैं हूँ सादिया ज़िया और मेरा ताल्लुक डिपार्टमेंट ऑफ बायोटेक्नोलॉजी फैकल्टी ऑफ साइंस एंड टेक्नोलॉजी से है। हमारे आज के बहुत ही खूबसूरत गेस्ट जो हमारे साथ मौजूद हैं और जिस मौजू पे आज हम बात करने जा रहे हैं वो किसी से ढका छुपा नहीं है। यूनिवर्सिटी ऑफ सेंट्रल पंजाब एक घर है जहां हम बच्चों को सिर्फ तालीम ही नहीं देते बल्कि उनकी तरबियत का मुकम्मल एहतमाम करते हैं। इसीलिए आज हमारी एडमिशन कैंपेन के अंदर बायोटेक्नोलॉजी डिपार्टमेंट की एक बहुत ही खूबसूरत और बहुत ही तालीम याफ्ता एलमनाए मिस आमना आबिद हमारे साथ मौजूद हैं और मैं चाहूंगी कि आमना आबिद अपना तारुफ खुद हमें दें। वेलकम आमना।
1: Thank you so much, ma'am. Firstly, I would like to thanks to the head of department for giving me this opportunity to be here. This is me, Amna Abed, lecturer in the Department of Biological Sciences, Superior University, Lahore. میرا سفر 2017 میں اسٹارٹ ہوا جب میں نے یو سی پی میں بایو ٹیک میں ایڈمیشن لیا اینڈ ایوری ون واز لائک کہ ایڈمیشن لے تو لیا ہے اس کا کوئی اسکوپ نہیں ہے بایو ٹیکنالوجی کا کوئی فیوچر نہیں ہے بٹ آئی جسٹ میڈ ون پرومس ٹو مائی سیلف کہ جو بھی ہے مجھے اسی میں ہی پرسیو کرنا ہے اپنا کریئر اینڈ آئی ریمین کنسسٹنٹ ان بایو ٹیک سو صرف میں نے بایو ٹیک میں بیچلرز نہیں کیا بلکہ میں نے ماسٹرز بھی کمپلیٹ کیا فرام یونیورسٹی آف سینٹرل پنجاب ود دا ڈسٹنکشن آف گولڈ میڈل
0: آمنا 2017 میں اگر ہم بہت بیک پہ جائیں تو اس وقت آپ کا بیچ ہمارا شاید سیکنڈ بیچ تھا کیونکہ 2016 میں بایو ٹیکنالوجی کے ڈپارٹمنٹ کو ایک ابھرتا ہوا ایک جون سا ایک نام تھا اور یونیورسٹی آف سینٹرل پنجاب کی مینجمنٹ نے بہت انویسٹمنٹ کی تھی اس کے اوپر کہ ہم عام جو یونیورسٹیز ہیں جیسے وہ بایو ٹیکنالوجی کروا رہے ہیں ہم اس کو اس طرح سے لے کر نہیں چلیں گے اور ہمارے ہاں جو ریکروٹمنٹ ہوئی ٹیچرس کی وہ بھی بہت زیادہ دھیان میں رکھی گئی کہ ٹیچرس کا جو اکیڈیمک اینڈ ریسرچ بیک گراؤنڈ ہے اور خاص طور پہ انڈسٹری کے ساتھ جو ان کے لنکیجز ہیں وہ بہت زیادہ امپورٹنٹ سمجھے جاتے تھے آپ کا وہ بیچ جون سا ہے ہمارا سیکنڈ پرومسنگ بیچ تھا کیونکہ جیسے 2016 میں ہم نے اسٹارٹ کیا تو 2017 میں ہمارا جو سیکنڈ بیچ آیا اور وہ ہمارے ماشاء اللہ دیٹ واز اے فل کلاس اور آئی واز لائک ٹیچنگ ٹو دا 92 پلس اسٹوڈنٹس میرا نینو بایو ٹیکنالوجی کا کورس ہوتا تھا بایو سیفٹی بایو سیکورٹی ہم پڑھاتے رہے ہیں سیل بایولوجی ہوتا تھا سو وی ہیو اے ہیوج کلاسز 40-50 بچے لیکن اتنے بچوں میں اس وقت جب آپ لوگ نئے نئے کالجز سے یونیورسٹی کے اندر اسٹیپ آپ نے لیا تھا اور آپ آئے اور اتنی ڈائیورس انوائرمنٹ دیکھی تو آپ کو اس وقت کیا لگا ڈیسیجن ٹھیک تھا یا آپ کو لگا کہ نہیں شاید کوئی غلطی ہو گئی
1: اگر اس وقت کے حساب سے دیکھیں جیسے لوگ کہتے تھے کہ اسکوپ نہیں ہے یو سی پی سے تو جو اسٹوڈینٹس گریجویٹ ہوتے ہیں ان کو کوئی جابس نہیں ملتی سو کبھی کبھار ان کی باتوں میں بھی انسان آ جاتا ہے بٹ ٹوڈے آئی کین سے دس از ون آف مائی بیسٹ ڈیسیژن ایور کہ میں آج جو بھی ہوں میں اپنے انسٹیٹیوٹ کی وجہ سے ہوں اور ڈپارٹمنٹ آف بایو ٹیکنالوجی کی وجہ سے ہوں کیونکہ ایٹ دیٹ ٹائم میں صرف ڈگری کے لیے انسٹیٹیوٹ کو ہنٹ نہیں کر رہی تھی میں ہنٹ کر رہی تھی جہاں سے میں لرننگ ایکسپیرینس لوں میں اسکلس سیکھوں اور جو کہ واقعی میں نے یہاں سے گین بھی کی
0: آمنا ہم ایک ورڈ سنتے ہیں آج کل بہت زیادہ ان ہے اور بچے تو بہت اس پہ بات کرتے ہیں ہماری جین زی جون سی ہے دے آر اپ ٹو اٹ اسکوپ نہیں ہے کس چیز کا اسکوپ نہیں ہے ہم اسکوپ کس کو کہتے ہیں جاب کو یا ریسرچ اویلیبلٹی کو یا انڈسٹری کے اندر آپ کی آؤٹ ریچ کو سو واٹ از اسکوپ فار یو
1: اسکوپ ہر اسٹوڈنٹ نے خود بنانا ہوتا ہے ہر چیز کا اگر آپ یہ کہیں کہ بایو ٹیک کا اسکوپ نہیں ہے تو بایو ٹیک کا اسکوپ نہیں ہوگا انٹل اور انلیس آپ اس کو خود ایکسل نہیں کرتے آپ اس میں رہ کے کیا چیزیں سیکھ رہے ہیں اور آپ اس کو کس ڈائریکشن کی طرف لے کے جا رہے ہیں دیٹس ایکچولی لیڈس ٹو اسکوپ اینڈ سکسیس اگر آپ 4 سال یونیورسٹی میں رہ کے جسٹ انجوائمنٹ کریں گے تو ڈیفینیٹلی یو ول ناٹ گین اٹ آپ کو اس میں اسکل سیکھنی ہے ریسرچ پہ ورک کرنا ہے آپ کے سینئرز لیبس میں کام کر رہے ہیں آپ اس کے ساتھ کولیبوریٹ کر سکتے ہیں آپ ان کے ساتھ بیٹھ جائیں اگر صرف دیکھنے سے بھی انسان بہت کچھ سیکھ لیتا ہے یو کین ٹیک ہیلپ فرام دا فیکلٹی ممبرز ایز ویل کیونکہ بایو ٹیکنالوجی کے جتنے بھی فیکلٹی ممبرز سب کے ساتھ میری بہت اچھی بانڈنگ ہے دے آر اسٹل ان ٹچ ود می اور میں ابھی بھی ان کے ساتھ ریسرچ کولیبوریشنس کر رہی ہوں سو ٹیچر اسٹل فیسیلیٹیٹنگ ٹو ڈوز جو کہ یہاں سے گریجویٹ ہو چکے
0: ہیں میرا خیال ہے یو سی پی کا اور خاص طور پہ بایو ٹیکنالوجی ڈپارٹمنٹ کا ایک خاصا ہے کہ ہم صرف آپ کو ڈگری دے کے بھیج نہیں دیتے ہم مکمل آپ کے ساتھ تب تک رہتے ہیں جب تک آپ اپنی کامیابی کی سیڑھیاں چڑھتے نہیں رہتے بایو ٹیکنالوجی ڈپارٹمنٹ میں اور خاص طور پہ جو فیلڈ ہے بایو ٹیکنالوجی کی اس کا نام بھی ہم تھوڑا جو انٹرنیشنل لیول کے اوپر بیکاز ہارورڈ یونیورسٹی اینڈ یو نو دی بوسٹن یونیورسٹیز دے آر آلسو آفرنگ آنٹرپرینیورشپ ود دی بایو ٹیکنالوجی سو وہاں ایم بی اے लेवल के ऊपर बायोटेक्नोलॉजी को एआई और मैनेजमेंट साइंस के साथ जो है वो जोड़ दिया गया। लेकिन हमारे यहाँ अभी तक यही डिबेट होती है कि शायद बायोटेक्नोलॉजी का वो स्कोप नहीं है और शायद यहाँ के टीचर उतने स्किल्ड नहीं है। तो अब तो आप खुद भी एक उस्ताद हैं और जब आप बेंचेस पे बैठे होते हैं और अब आप रोस्ट्रम पे खड़े होके बहुत से स्टूडेंट्स को बता रही होती हैं, पढ़ा रही होती हैं, अब आपका पर्सपेक्टिव थोड़ा चेंज हुआ है बायोटेक्नोलॉजी के लिए या अभी भी आपको लगता है कि स्टिल देयर इज नो स्कोप?
1: मेरा पर्सपेक्टिव टोटली चेंज है कि बायोटेक्नोलॉजी ही एक इमर्जिंग फील्ड है और आने वाला कल भी बायोटेक्नोलॉजी का ही है। जैसे आपने बात की एंटरप्रेन्योरशिप की, बहुत सारे प्रोजेक्ट्स जो हैं इन करंट सिनेरियो बायोटेक्नोलॉजी डिपार्टमेंट में जो यूसीपी में हो रहे हैं वो भी एंटरप्रेन्योरशिप की तरफ ही लेके जा रहे हैं, लाइक प्रोडक्ट बेस्ड, कि हम ऐसा काम कर रहे हैं जो कि एक नॉवल है और उसकी अप्लाइड जो चीज है इंडस्ट्री लेवल तक जाए
0: और वो सिर्फ थीसिस में ही ना रह जाए। मतलब आपका राइटअप है, आपने छाप लिया और पब्लिकेशन कर दी, इट्स नॉट जस्ट एनफ, यू मस्ट गो फॉर द प्रोडक्ट डेवलपमेंट। और मेरा ख्याल है यूसीपी ने आपको ये एज दिया भी था।
1: यस,
0: और आपने प्रोडक्ट डेवलपमेंट पे कोई काम भी किया, आपका जो अपना रिसर्च वर्क है वो किसके ऊपर था और आप कहाँ तक, किस हद तक सक्सेसफुल हुए उसके अंदर?
1: मेरा जो बैचलर्स का काम था वो फंगल पैथोजेंस पे था।
0: और ये बड़ा इम्पोर्टेंट टॉपिक है ये।
1: यस, और जो मेरा मास्टर्स का काम है वो नैनो पार्टिकल सिंथेसिस पे था। और उसकी सिर्फ नैनो पार्टिकल सिंथेसाइज नहीं करके रख दिए बल्कि उसको अप्लाई किया इन केस ऑफ, क्योंकि मेरा काम हेल्थ पे था तो हमने इन वीवो जो स्टडीज हैं उसको अप्लाई भी किया। और ये नहीं है कि आधा काम मैंने यूसीपी में किया और आधा मैंने कहीं और किसी और इंस्टीट्यूट में जाके किया जो कि करंट लैब सिचुएशंस हैं इन प्राइवेट सेक्टर स्पेशली। तो मेरा जितना भी काम था फ्रॉम ए टू जी वो यूसीपी में रह के ही किया। इसका मतलब है कि दे आर प्रोवाइडिंग सो मेनी फैसिलिटीज और यहाँ पे इस लेवल का काम हो रहा है। एंड आई स्टिल रिमेम्बर कि जो मेरे एक्सटर्नल थे उन्होंने ये बात बोली कि आपका काम तो पीएचडी लेवल का है। तो अगर मास्टर लेवल पे हमारे सुपरवाइजर्स या हमारे टीचर्स फैकल्टी फैसिलिटेट कर रही है स्टूडेंट को कि वो इस लेवल तक आए तो डेफिनेटली ये एक अच्छी अपॉर्चुनिटी है।
0: आपने बड़ी अच्छी एक बड़ी इंपॉर्टेंट बात को हाईलाइट किया कि किसी भी यूनिवर्सिटी के अंदर जो रिसर्च कल्चर है वो उसकी लैब्स के ऊपर बहुत ज्यादा बेस कर रहा होता है। और हम जब यहाँ देखते हैं कि जब 2018 के अंदर अभी आप लोगों का बैच अभी चल ही रहा था तो हमने एक बहुत बड़ा प्रोजेक्ट गेन किया था एक इंटरनेशनल फंडिंग इदारे से और उसके ऊपर हमारी जो बायोटेक्नोलॉजी की लैब है उसको बीएसए लेवल 3 का दर्जा हमने दिया। हमने तमाम तरह उसके प्रोटोकॉल बायो सेफ्टी और सिक्योरिटी के जो उनसे मैयर किए क्योंकि नैनो पार्टिकल्स की डेवलपमेंट हो, पैथोजेंस पे काम हो, बैक्टीरिया पे काम हो और बैक्टीरिया की वो स्ट्रेन जो कि वायरलेंट है इन पे काम हो। तो उस वक्त हमने बायो सेफ्टी और सिक्योरिटी के बड़ा ज्यादा मद्देनजर रखा और आई रिमेम्बर कि वो मेरा ये प्रोजेक्ट है और अभी तक हम उसको लेकर चल रहे हैं जिसपे हमारी लैब को बहुत ज्यादा इक्विपमेंट मिला भी और अभी भी हम अपने टीचर्स की ट्रेनिंग एंड उस पर हम लोग काम करते हैं। हम इस चीज को जरूर हाईलाइट करना चाहेंगे कि उस्ताद की ट्रेनिंग कितनी जरूरी होती है। लेकिन अब हम अपने सुनने वालों से एक छोटी सी ब्रेक पे चलते हैं और जैसे हम ब्रेक से वापस आते हैं तो हम टीचर्स की कैपेसिटी बिल्डिंग और ट्रेनिंग को दोबारा हाईलाइट करते हैं। बहुत शुक्रिया।